amistoso va a ser. کہ ہمیں تو سواس ہیں کہ اج وسروپ ہیں کہ ہمیں تو وبھوت ہیں کہ ہمیں تو پسا ہیں کہ آتم پرواہ ہیں کہ آتم پرواہ ہیں کہ اچلنگا ننگ ہیں کہ ہمیں تو اپنگ ہیں مد پار شنتا پرساد मोन मन प्रणाम गुणगन प्रणाम उदाम अर भरिया गंज हर नर पर पंज अनगन प्रणाम मोन मन सलाम हर नर अखंड बर नर अमंड अनपर अनास मोन मन प्रकाश गुणगन प्रणाम जल थल मुदाम अन छिज अंग असने अपंग उपमा अपार गतमित उदार जल थल अमंड दिसुस अपंड जल थल महंत दिसुस बेअंत अनुभव अनास त्रित धर तुरास अजान बाहु एक है सदा।

साच सहज गुर ते उपजै भाई, मन निर्मल साच समाई। गुर सेवे सो बूझै भाई, गुर बिन मग ना पाई।